नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देशमा सम्पूर्ण श्रोता साथीहरूलाई हार्दिक स्वागत नमस्कार. नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देशलाई हङकङ सरकारको होम अफेयर्स डिपार्टमेन्टले प्रायोजन गरेको छ. श्रोता साथीहरू, आजको साँझ पनि हामीहरू डाक्टर टिका राणाजी अनि म चुरा थापा यहाँहरूको लागि यो हप्ताको साप्ताहिक समाचार सङ्गालो, यहाँहरूका पत्रहरू अनि केही गीत सङ्गीत र अनि केही जानकारी लिएर आइरहेका छौँ र आज यिनै सामग्री सुनाएर आजलाई आजको साँझ एक घन्टा यहाँहरूलाई मनोरञ्जन दिनेछौँ. अब यस कार्यक्रमको परिचरणमा सुन्नुहोस् यो हप्ताको साप्ताहिक समाचार सङ्गालो. हङकङका कार्यकारी प्रमुख जोन लीले गत बुधबार हङकङको आगामी वर्षको नीति तथा कार्यक्रम र आगामी पाँच वर्षको लागि पाँच वर्षे विकास योजना पनि प्रस्तुत गरेका छन्. कार्यकारी प्रमुख जोन लीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यो वर्ष विभिन्न प्रकारका विषयहरू समेटेका छन् र तीमध्ये

0: विशेष गरिकन हङकङमा बच्चा जन्माउने फ्यामिलीहरूको लागि विशेष सुविधाको व्यवस्था रहेको छ। हङकङमा बच्चा जन्माउने फ्यामिलीहरूको लागि कार्यकारी प्रमुख जोन लीले पहिलो बच्चा जन्माउनेलाई $20,000 बोनस र दोस्रो अनि तेस्रो बच्चा जन्माउनेलाई प्रत्येक बच्चा जन्माए बापत $30,000 दरले बोनस उपलब्ध गराउने घोषणा गरेका छन्। त्यसै गरिकन उनले आफ्नो नीति तथा कार्यक्रममा बच्चा जन्माउने फ्यामिलीहरूलाई उनीहरूको वार्षिक ट्याक्स लाग्ने इन्कम 1,40,000 बढाएर 1,60,000 पुर्याएका छन्। त्यसै गरिकन बच्चा जन्माउने परिवारहरूले सरकारी घर आवेदन गर्दाखेरि विशेष गरिकन होम ओनरसिप स्किम अन्तर्गतको घरहरू आवेदन गर्दाखेरि उनीहरूको लागि विशेष व्यवस्था पनि गरेका छन्, जसअनुसार व्हाइट फर्मवाला परिवारहरूले पनि 95% होम ओनरसिप स्किमको मोर्गेज प्राप्त गर्ने व्यवस्था उनले गरेका हुन्। विशेष गरिकन हङकङमा पछिल्लो पटक बच्चाहरू जन्मने दर एकदमै कम हुँदै गएपछि सरकारले सन् 2023 सालदेखि विभिन्न प्रकारका सुविधाहरू उपलब्ध गराएर जन्मदर बढाउने प्रयास गरेको छ। सन् 2023 सालमा त्यस्तै प्रकारको नयाँ व्यवस्था सुरु गर्दाखेरि करिब 2024 सालमा करिब 35,723 बच्चाहरू जन्मेका थिए, तर पछिल्लो पटक फेरि उक्त सङ्ख्या घटेर 19,255 पुगेको छ। हङकङमा जन्मदर घटेसँगै यहाँको जुन बुढ्यौली जनसङ्ख्या बढिरहने र विशेष गरिकन यहाँका विद्यालयहरू सङ्कटमा पर्ने समस्या रहेको छ। त्यसै गरिकन हङकङमा भविष्यमा यहाँ जनशक्ति पनि अभाव हुने भन्दै सरकारले यहाँ जन्मदर बढाउनको लागि विशेष प्रकारका सुविधाहरू यहाँका जनतालाई उपलब्ध गराउन थालेको हो।
1: हङकङमा यस वर्ष लामखुट्टेको टोकाइबाट सर्ने रोग चिकनगुनियाको पहिलो स्थानीय संक्रमण देखिएपछि चिकित्सकहरूलाई बिरामीको यात्रा विवरण ट्राभल हिस्ट्रीलाई ध्यान नदी यस रोगका लक्षण देखिएका बिरामीहरूको रगत परीक्षण व्यवस्था गर्न आग्रह गरिएको छ। हालै कुनै यात्रा नगरिएकी 55 वर्षीय महिलामा 2026 हङकङभित्रै चिकनगुनियाको संक्रमण देखिएपछि सेन्टर फर हेल्थ प्रोटेक्सनले यो बारे जानकारी दिएको हो। भुटेकोसी बाढी अपडेट 1,410 शव फेला। रसुवाको भुटेकोसीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो 2 बजेसम्म 1,410 सेवा शव फेला परेको छ, जसमध्ये रसुवामा 199, नुवाकोटमा 203, धादिङमा 72, चितवनमा 364, गोर्खामा 78, तनहुँमा 38, नवलपरासी पूर्वमा 232 र नवलपरासी पश्चिममा 222 गरी 1,410 सेवा शव फेला परेको हो। साथै 2 काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको हो। फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1,246 शव व्यवस्थापन माटोमुनि सुरक्षित राखिएको गरिएको जानकारीमा दिएको छ। शव पहिचानका लागि मृतकका 1,286 र आफन्तका 1,991 गरी कुल 3,277 डिएनए नमुना सङ्कलन गरिएको छ। साथै पहिचान नभएका 1,362 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ।
0: सन् 1997 हङकङ चिनको पोल्टामा फर्केपछि पहिलो कार्यकारी प्रमुख बनेका एकजना प्रसिद्ध व्यापारी तुङ ची वाको गत सेप्टेम्बर 8 दिन हङकङमा निधन भएको छ। उनको 89 उमेरमा निधन भएको थियो। पूर्व कार्यकारी प्रमुख सन् 1997 2005 हङकङको कार्यकारी प्रमुखको रूपमा रहेका थिए। उनलाई हङकङका जनताहरूले हङकङको ह्यान्डओभरपछि विशेष गरिकन एकजना प्रमुख स्टेट्सम्यानको रूपमा चिन्ने गर्दछन्। सन् 1937 सालको जुलाई 7 तारिक साङ्घाईमा जन्मेका तुङचिवा पछि हङकङ आएर एकजना व्यापारीको रूपमा उदाएका थिए। सन् 1900 2005 हङकङको कार्यकारी प्रमुख हुँदाखेरि उनले विशेष गरिकन हङकङ चिनको पोल्टामा फर्केपछि यहाँ धेरै चिन्तित रहेका जनताहरूलाई विश्वस्त तुलाउँदै उनले भनेका थिए, हङकङ राम्रो हुन्छ भने चाइना राम्रो हुन्छ र चाइना राम्रो हुन्छ भने हङकङ झन् धेरै राम्रो हुन्छ। त्यसै गरिकन उनले सोही वर्षको जुलाई 1 दिन एउटा भाषणमा भनेका थिए, इतिहासमा सबैभन्दा पहिलो पटक हङकङका जनताहरू हङकङको मास्टर बनेका छन्। उनको सोही भनाइका कारण उनी विश्वमा चर्चित बनेका थिए र विशेष गरिकन चीन सरकारको पनि अत्यन्तै प्रिय पात्र बनेका थिए। उनले हङकङको प्रमुख कार्यकारीको जिम्मेवारी सम्हालिसकेपछि चीन सरकार, अमेरिका सरकार र ब्रिटिस सरकारको बिचमा राम्रो सम्बन्ध स्थापना गरेर हङकङको चीन तर्फ फर्केको जुन ट्रान्जिसनको समय थियो उक्त समयलाई अत्यन्तै राम्रोसँग बिताएका थिए। सन् 2005 कार्यकारी प्रमुखबाट विदा भएपछि उनी चीनको चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्सको उपाध्यक्ष रहेका थिए 2023 सालसम्म। स्वर्गीय तुङचिवाको हङकङमा राजकीय सम्मानका साथ विशेष विदाई कार्यक्रम हुने बताएको छ।
1: हङकङका बासिन्दाहरूले सन् 2006 भव्य उद्घाटन ताकाको पुरानो मूल्यमा वयस्कहरूका लागि मात्र 88 हङकङ डलरमा बिग बुद्धको केबल कारको दुईतर्फी यात्रा गर्दै लान्टाउ टापुको समुद्र र आकाशको मनोरम दृश्यको आनन्द लिन सक्नेछन्। उद्घाटन ताकाको मूल्यमा फिर्ता ब्याक टु द ओपनिङ प्राइस नामक यस प्रवर्धनात्मक योजना अन्तर्गत वयस्कहरूको भाडामा 295 डलर हङकङ डलर घटाएर 88 हङकङ डलर कायम गरिएको छ, जो यो कार्ड वा ज्येष्ठ नागरिक परिचय पत्र भएकाहरूका लागि टिकटको मूल्य 155 हङकङ डलरबाट घटेर 68 हङकङ डलर भएको छ भने 3-11 वर्ष उमेरका बालबालिकाहरूले 150 हङकङ डलरको सट्टा मात्रै 45 हङकङ डलरमा यात्रा गर्न सक्नेछन्।
0: हङकङको नीति तथा कार्यक्रममा आगामी वर्षको लागि पाइलट स्किमको रूपमा यहाँका ज्येष्ठ नागरिकहरूलाई हेरचाह गर्नको लागि विदेशी डोमेस्टिक केयरहरू भित्राइन लागेको बताएको छ। कार्यकारी प्रमुख जोन लीले घोषणा गरेको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरेको हो। कार्यकारी प्रमुखले बताएअनुसार फोरेन डोमेस्टिक हेल्परहरूकै रूपमा फोरेन डोमेस्टिक केयरहरूलाई भित्राइने भएको हो, तर ती केयरहरूको तलब फोरेन डोमेस्टिकहरूको डोमेस्टिक हेल्परहरूभन्दा बढी हुने अनुमान गरेको छ। हङकङमा बढिरहेको ज्येष्ठ नागरिकहरूको जनसङ्ख्यालाई हेरचाह गर्नको लागि स्थानीय जनशक्ति कम भएको भन्दै सरकारले त्यस प्रकारको कार्यक्रम पाइलट स्किमको रूपमा सुरु गर्न लागेको बताएको छ। हङकङ सरकारले उक्त स्किममा सहभागी हुने विदेशका केयरहरूले आफ्नो देशमा विशेष प्रकारको ट्रेनिङ गरेको र उनीहरूले उनको आफ्नै देशमा वृद्धहरूको अथवा ज्येष्ठ नागरिकहरूको हेरचाह गरेको अनुभव पनि हुनुपर्ने उल्लेख गरिनेछ। हङकङमा अहिले करिब 378,000 सङ्ख्यामा विदेशी डोमेस्टिक हेल्परहरूले काम गर्दै आइरहेका छन् र धेरैजसो फिलिपिन्स र इन्डोनेसियाबाट काम गर्दै आएर काम गर्ने गरेका छन्। हङकङ सरकारले कति सङ्ख्यामा फोरेन डोमेस्टिक केयरहरू भित्राउने भन्ने विषयमा भने अहिले उल्लेख गरेको छैन।
1: श्रोता साथीहरू सुन्दै हुनुहुन्थ्यो समाचार। अब भने हामी लाग्न चाहन्छौँ यस रेडियो कार्यक्रमको दोस्रो चरणको कार्यक्रमतर्फ।

शिक्षा ब्युरोको सूचना सन् 2017-2018 शैक्षिक वर्षदेखि हङकङ सरकारले किन्डरगार्टन एजुकेसन स्किम लागू गरेको छ। यो स्किममा सहभागी हुने सबै किन्डरगार्टनहरूले हङकङ सरकारबाट मान्यता प्राप्त दर्ता कागजात जस्तै रजिस्ट्रेसन सर्टिफिकेट फर किन्डरगार्टन एडमिसन वा किन्डरगार्टन एडमिसन पास हुने विद्यार्थीहरूलाई भर्ना गर्ने गर्दछन्। यदि बच्चाहरूका आमा बाबुहरूले वा अभिभावकहरूले आगामी 2027-28 शैक्षिक वर्षको लागि आफ्ना नानीहरूलाई यस स्किममा दर्ता गर्न चाहन्छन् भने उनीहरूले शिक्षा ब्युरोमा इलेक्ट्रोनिक ईआरसी वा ई एपको लागि यही वर्षको सेप्टेम्बर महिनादेखि नोभेम्बर महिनासम्म आवेदन दिनुपर्नेछ। विशेष गरी सन् 2024 सालको डिसेम्बर 31 वा सोभन्दा पहिले जन्मेका हङकङवासीहरूका बच्चाहरूको लागि यस स्किममा दर्ता गर्न सकिनेछ, ताकि ती बालबालिकाहरू आगामी 2027-28 शैक्षिक वर्षमा किन्डरगार्टन भर्ना हुन सकुन्। आवेदन आइएम स्मार्ट एप मार्फत वा इडिबीको वेबसाइट मार्फत गर्न सकिनेछ। आवेदन फारमहरू इडिबीको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ र आवेदन फारमहरू होम अफेयर्स डिपार्टमेन्टको डिस्ट्रिक्ट अफिसहरूबाट पनि प्राप्त गर्न सकिनेछ। यस स्किमको बारेमा थप जानकारी प्राप्त गर्नको लागि कृपया इडिबीको किन्डरगार्टन एडमिसन 2 सेक्सन फोन नम्बर 3540-6808 वा 3540-6811 सम्पर्क गर्नुहोस्। नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देशको साङ्गीतिक कार्यक्रममा सम्पूर्ण श्रोता साथीहरूलाई हार्दिक स्वागत नमस्कार। सारमै कुशल हुनुहुन्छ। आजको साँझ हामी यो दोस्रो चरणको कार्यक्रममा हाम्रो साथी डाक्टर तिगराना एन्ड मी म कुराकानी गर्नेछौँ अनि साथमा यहाँहरूलाई मिठा मिठा गीत सङ्गीत पस्किनेछौँ। हामीसँग केही पत्रहरू आएका छन्, रमाइला एकदमै चाहिँ इन्फर्मेटिभ र एकदमै चाहिँ पर्सुसिभ चाहिँ चिठीहरू पनि आएका छन्, हामी चिठीहरू पनि पढ्नेछौँ अनि केही जानकारी छ हामीसँग। हामी सधैँ जस्तै नोटिसहरू इम्पोर्टेन्ट नोटिसहरू हामीसँग रहेका छन्, ती सामग्री यहाँहरूसँग पस्केर हामीले अब बाँकी समय यहाँहरूलाई मनोरञ्जन दिनेछौँ। श्रोता साथीहरू, मेरो हातमा एउटा पत्र आइरहेको छ। हाम्रो पुरानो श्रोता हुनुहुन्छ, धेरै पुरानो, धेरै वर्षदेखि उहाँले चिठी लेख्नुहुन्छ, तर अब उहाँले आजकल धेरै लेख्नुहुन्न, कहिलेकाहीँ इम्पोर्टेन्ट घडीहरूमा उहाँले चिठी लेख्नुहुन्छ र यस्तो स्ट्रङ एकदम चाहिँ स्ट्रङ चाहिँ ओपिनियन उहाँले एक्सप्रेस गरेर चाहिँ आफ्नो चिठी लेख्नुहुन्छ। यसपालि हामीलाई यो चिठी आएको छ हाम्रो साथी सन्तोषजी। सन्तोषजी लामो समयदेखि हाम्रो चाहिँ श्रोता हुनुहुन्छ एन्ड सधैँभरि उहाँले एकदमै चाहिँ के भन्छ हामी चाहिँ अब अनडिनाएबल खालको ओपिनियनहरू एक्सप्रेसन गरेर उहाँले चिठी लेख्नुहुन्छ गजबको। अब चाहिँ उहाँको ह्यान्ड राइटिङ पनि एकदमै मिठो, एकदमै राम्रो, हेर्दाखेरि चाहिँ फुलबुट्टा भएर जस्तो लाग्छ होइन। यहाँ उहाँको चिठी आएको छ र यो चिठी उहाँको यो सन्दर्भ चाहिँ विशेष गरिकन नेपालमा अस्ति केही एक महिना अगाडि मात्रै गएको यो बाढीको सन्दर्भसँग जोडेर आएको छ र उहाँले चाहिँ यो विशेष गरिकन चाहिँ हामीले यो क्लाइमेट चाहिँ जुन छ हामीले चाहिँ यो ग्लोबल वार्मिङको केसले गर्दाखेरि हाम्रो चाहिँ ह्युमन चाहिँ जुन केयरलेसनेस छ होइन त्यसले गर्दाखेरि कसरी चाहिँ यो हामीले चाहिँ यो नेचरलाई चाहिँ ड्यामेज गरिरहेका छौँ र त्यसले हामीलाई ब्याक टु चाहिँ फेरि कसरी चाहिँ असर गरिरहेको छ भन्ने ढङ्गले उहाँले चिठी लेख्नुभएको छ। उहाँ लेख्नुहुन्छ, डियर चुरा सर एन्टिका बहिनी, आइएम राइटिङ टु एक्सप्रेस माई हार्ट फेल्ट सिम्प्याथी टु द बिलभेड फ्यामिलीज एन्ड दोज अफेक्टेड once by the natural disaster that occurred near the border area of Nepal and China last month. Nepal must appreciate the timely assistance of China government and then its relief efforts in Nepal. Ani, can you please read my article to your listeners? Here it goes. Our planet is a common homeland of humankind where nature saves humanity. Nature is a heart of humanity which belongs for everyone. It is an undeniable fact that we have been mistreating nature by misusing natural resources for far excessively than needed. Worthy mentioning is the excessive chemical water and emission of toxic greenhouse gases that have damaged the ecosystem and also deforestation and loss of tropical rainforests have impacted the biodiversity of our earth.
Let's pause and ask a burning question. Is the planet suffering from the climate change? It is. There is a lot of evidence. Can we hear a crying call of Mother Nature? Listen silently. The calling is the wind, and the call for greater protection of nature is everyone responsibility. In solidarity, let us create a humanity culture of shared future for common good, and let us give a kind respect to nature. I enjoyed listening the interview part of the program last Sunday, and I stress that I found it heartwarming, touching to know that some of our new generation are putting effort to preserve their ancestors' memories alive. Yours faithful listener, Gurung Santosh, bhanera lekhnu bhayo cha. यो हाम्रो सन्तोषजीको चिठी एकदमै इम्पोर्टेन्ट छ. हामीले चाहिँ अब यो उहाँले अलिकति लामो लेख्नुभएको थियो, तर धेरै कुरा रिपिट भएर आएको हुनाले

0: हामीले अलिकति छोटायौँ। अब यहाँ के छ भने यो नेचर चाहिँ लाई हामीले ह्युमनले ड्यामेज गरेका छ भन्ने कुरा चाहिँ हामी सबैलाई थाहा छ। टिकाजी यहाँ हुनुहुन्छ, उहाँ हुनु त अब उहाँ चाहिँ अब मेडिकल साइन्सतिर हुनुहुन्छ बढी, म अधिक शिक्षातिर छु, तर हामी दुवैजनाले अब यो नेचरको बारेमा पढिरहेको हुन्छौँ यताउता गरेर, किनकि कुनै कुनैबाट कति न कतैबाट हामी चाहिँ त्यहाँ लिङ्कमा पुगिरहेको हुन्छौँ, एजुकेसनमा कसरी इम्प्याक्ट भइरहेको छ एन्ड वाइ वी सुड यु नो केयर फर द नेचर भनेर हामीले चाहिँ फेरि विद्यार्थीलाई पढाउनु पर्ने हुन्छ। डक्टर टिकाजीले फेरि अब क्यान्सरमा चाहिँ अब यो नेचरले गर्दा कहाँ चाहिँ कहाँ कहाँ क्यान्सर भइरहेको छ भनेर उहाँले चाहिँ कुरा के अरे स्टडी गरिरहनुहुन्छ, जर्नल हेरिरहनुहुन्छ होइन। हामी यो एङ्गलबाट अलिकति कुराकानी गर्नेछौँ। हाम्रो सन्तोषजीलाई धेरै धन्यवाद छ, उहाँले लामो चिठी लेख्नु भएको छ तर धेरै कुरा रिपिट भएको हुनाले मैले अलिकति सबै कुरा चाहिँ यहाँ अङ्ग्रेजीमा भन्न चाहिनँ। हामीले अब सोल्युसन के हो त भन्नेतिर बढी ध्यान दिनुपर्छ होइन। सोल्युसन चाहिँ हामीलेमा ध्यान दियो भने हामीले चाहिँ अब यो चाहिँ अब क्लाइमेट चेन्जको मामलामा, यो ग्लोबल वार्मिङको मामलामा हाम्रो चाहिँ कन्ट्रिब्युसन कहाँनिर चाहिँ कस्तो छ र हामीले चाहिँ के चाहिँ गर्दाखेरि कम हुन्छ भन्ने कुरातिर हामीले ध्यान दिँदाखेरि चाहिँ मन लाग्छ सोल्युसनतिर हामी जान्छौँ। र मन लाग्छ अब हाम्रो जेनेरेसनमा नभए पनि, यो समयमा नभए पनि हामीले अबको 10-15 वर्ष 20 वर्षपछि चाहिँ नेचरमा हामीले अलिकति भए पनि रिलिफ ल्याउन सक्छौँ भन्ने लाग्छ। डक्टर टिकाजी हुनुहुन्छ, हामी दुवैजना फिल्ड चाहिँ हामी अर्कै पऱ्यो, मेरो चाहिँ शिक्षा हो अनि म हाम्रो डक्टर टिकाजीको चाहिँ अब यो मेडिकल लाइन पऱ्यो होइन, हेल्थ साइन्स, तर यो हामी दुवैजनाको लाइन फरक भयो भने अब मैले चाहिँ यो ग्लोबल वार्मिङलाई हामीले चाहिँ सकेसम्म चाहिँ मिनिमाइज गर्नलाई हामीले के गर्नुपर्छ भनेर हामीले एकदम सानो सानो कुरा पढाउने गर्छौँ स्कुलमा। जस्तो अब सिम्पल उदाहरण दिन्छौँ हामी विद्यार्थीहरूलाई, हामीले चाहिँ अब आफूलाई नचाहिँदाखेरि एसी बन्द गर्नुपर्छ भन्छौँ हामीले, अनि कोठाबाट निस्किँदाखेरि एउटा विद्यार्थीलाई चाहिँ लास्टमा निस्किने विद्यार्थीले कोठाको बत्तीहरू चाहिँ मार्नुपर्छ क्या, त्यहाँ हाम्रो प्र्याक्टिकल कुराको थियो क्लासहरूमा चाहिँ के हुन्छ भने हरेक क्लासमा चाहिँ एउटा चाहिँ रिप्रेजेन्टेटिभ हुन्छ अनि त्यो लास्टमा चाहिँ जो निस्किन्छ त्यो रिप्रेजेन्टेटिभले चाहिँ तपाईँ बत्ती निभाएर ऊ निस्किनुपर्छ क्या, त्यो नियम हो हाम्रो स्कुलको होइन, मलाई लाग्छ अरू स्कुलको पनि त्यही होला हङकङमा है। एकदम सानो स्टेप हो यो। अब त्यसपछि हामीले चाहिँ विद्यार्थीलाई सिकाउँछौँ, हामीले जस्तो हामीले आज मात्रै मैले चाहिँ पढिरहेको थिएँ होइन, बाइलेस सर्ट होइन, धेरै कम किन क्या, एउटा सर्ट भए पनि वान सर्ट लेस भन्छ क्या, बाई वान सर्ट लेस होइन, लेस भनेको चाहिँ एउटा कमिज भयो भने कम किन, एउटा टी सर्ट भयो भने कम किन होइन, किनभने अब बजारमा आइरहेको हुन्छ नि एक खालको टेम्पटेसन भएर हुन्छ नि होइन, त्यहाँ चाहिँ अब सकेसम्म कम किन भन्ने खालको हामीले चाहिँ यो पढेर हुन्छौँ क्या हामीले होइन। टिका चाहिँ के छ हेल्थ साइन्समा अब कसरी चाहिँ त्यहाँ एउटा हुन्छ नि अब इम्प्याक्टको कुरा त नगरौँ तर सोल्युसन चाहिँ के चाहिँ गर्नुपर्छ भन्ने लाग्छ, गर्छन् त्यहाँ चाहिँ तपाईँहरूले अलिकति हेर्नुहुन्छ नि, त्यो सोल्युसनतिर जाँदाखेरि हामीले चाहिँ के चाहिँ के स्टेप गर्नुपर्छ चाल्नुपर्छ भन्ने छ केही छ त्यहाँ त्यहाँ?
1: हजुर, खासमा अब यो क्लाइमेट चेन्जको कुरा, ग्लोबल वार्मिङको कुरा होइन, तपाईँले भने जस्तै अघि तपाईँको स्टुडेन्टलाई चाहिँ अब बाइस लेस सर्ट भने जस्तै हामीले पनि गोग्रिन भन्ने एउटा हाम्रो युनिभर्सिटी जहाँ चाहिँ म काम गर्छु होइन, त्यहाँ चाहिँ एउटा हाम्रो गोग्रिन भन्ने चाहिँ एउटा हाम्रो प्रोजेक्ट नै छ क्या। त्यहाँ चाहिँ के छ भने हामीले यो जति पनि प्रिन्टहरू गर्नुपर्ने हाम्रो पेपरहरू छ नि त्यसलाई मिनिमम प्रिन्ट गरेर कम युज गर्दाखेरि चाहिँ अब पेपर त अब कसरी बन्छ, अब वुडबाट बन्छ नि त, कति अब रुखहरू काटेर अब त्यो पेपर बनाइरहेको हुन्छ हो कि, त्यहाँ प्रोसेस एकदम लामो हुन्छ, तर इन्डाइरेक्टली अब पेपर धेरै कन्ज्युम गर्दाखेरि चाहिँ अब धेरै रुखहरूको नाश गर्नुपर्ने अवस्था हुन्छ होइन। त्यसरी चाहिँ हामीले इन्डाइरेक्टली चाहिँ हामीले यो क्लाइमेटलाई यो चेन्ज हुनबाट भनेको चाहिँ अब नेचरलाई चाहिँ नेचरकै रूपमा राख्नको लागि चाहिँ अब ग्लोबल वार्मिङलाई चाहिँ कम गर्नको लागि चाहिँ हामीले यसरी कन्ट्रिब्युट गर्न सक्छौँ भन्ने एउटा यो अर्को उदाहरण हो। जस्तो अब हेल्थमा चाहिँ कुरा गर्दाखेरि चाहिँ अब के हुन्छ भने अब स्वास्थ्यमा डाइरेक्ट क्लाइमेट चेन्जले गर्दाखेरि चाहिँ इम्प्याक्ट हुन्छ भन्ने कुरा त हामीले नेपालकै देखिसक्यौँ नि। अब स्वास्थ्य भनेको चाहिँ अब मान्छे कतिजना मृत्यु भयो होइन, 1400 भन्दा धेरैको मृत्यु भयो, त्यो पनि अब स्वास्थ्य सम्बन्धी नै कुरा हुन्छ। अनि त्यसपछि कतिजना घाइते हुनुभयो, कतिजना चाहिँ अब यो फिजिकल्ली हामी मेन्टल्ली पनि कति धेरैजना चाहिँ अब यो क्लाइमेट यो ग्लोबल वार्मिङको इफेक्ट पऱ्यो होइन, हामी सबैलाई इम्प्याक्ट गऱ्यो। अब हामी यहाँ हुँदा हुँदै पनि होइन, हामीले नेपालको त्यो भिडियो हेर्दाखेरि अनि त्यो समाचारहरू पढ्दाखेरि पनि हामीलाई एकदम मेन्टल्ली हामी एकदम अनस्टेबल हुने अनि एकदमै स्ट्रेस हुने, सुत्न नसक्ने खालको त्यस्तो खालको इम्प्याक्ट पनि भइरहेको थियो। त्यो त्यसले गर्दाखेरि चाहिँ हाम्रो स्वास्थ्यमा एकदमै ठुलो डाइरेक्ट इम्प्याक्ट गऱ्यो क्या अस्तिको घटनाहरू पनि। र अब हामीले चाहिँ यो कसरी चाहिँ कम

0: गर्न सकिन्छ भन्ने कुरामा चाहिँ मलाई लाग्छ यो एकदमै इन डेप्थमा चाहिँ स्टडी गरेर, जस्तो अब हाम्रो नेपालकै कुरा गर्ने हो भने चाहिँ अब हाम्रो यो एकदमै धेरै यसको बारेमा डिस्कोर्स भयो होइन, अब छलफल भयो होइन, कसले गर्दाखेरि चाहिँ के भयो भन्ने कुरा, र यो जुन अब स्पेसली यो अस्तिको बाढी चाहिँ अब यो क्लाइमेट चेन्जले गर्दाखेरि चाहिँ यत्रो ठुलो भयो र हाम्रो नेपालले चाहिँ एकदमै कम कन्ट्रिब्युसन गरेको थियो यो हुनुमा, तर भोग्नु पऱ्यो चाहिँ एकदमै धेरै भनेर चाहिँ मान्छेले डिस्कसन गरिरहेको देखिरहेको छु अहिले मैले होइन, जुन चाहिँ मलाई लाग्छ अहिले हो कि अब, तर हामीले यो बारेमा चाहिँ सोच्नु पर्थ्यो क्या पहिला.
1: होइन, मलाई के लाग्छ नेपालले खास भन्ने भने चाहिँ क्लाइमेट चेन्ज चाहिँ अलिकति उ गर्ने गरिकन, भन्नाले त्यहाँ चाहिँ अब ग्लोबल वार्मिङ कम गर्ने गरिकन नेपालले काम गरेकै थिएन होइन. हामीले अब कन्फरेन्स गरेको, अब त्यो हल्ला गरेको, पेपर पब्लिस गरेको त हामी देख्छौँ होइन, तर प्र्याक्टिकली काम गरेको थिएन. म तपाईँलाई एकदम साधारण गाउँको एउटा उदाहरण भन्छु क्या होइन. जस्तो के हुन्छ भने अब गाउँमा चाहिँ प्रकृतिलाई ड्यामेज गर्नु भएन नि त होइन. म बस्ने गाउँमा हामीले त्यो एउटा डाङ भन्ने एउटा डाँडा छ, ठुलो डाँडा, त्यो डाँडा हामी झर्थ्यौँ उहिले उहिले सानो हुँदाखेरि. त्यो डाँडामा चाहिँ एकदम धेरै पोखरीहरू थियो, रुखहरू थियो होइन. अनि त्यो अहिले म 3 वर्ष अगाडि त्यहाँ जाँदाखेरि त्यो सबै नासिएको छ कि, त्यहाँ रुख पनि नासिएको छ, त्यो पोखरीहरू नासिएको छ, अनि बाटोहरू जता पाए त्यतै खनेर पहिरोहरू गएको छ, त्यो ड्यामेज भयो नि त प्रकृति होइन. अब त्यसले पनि त ग्लोबल वार्मिङ असर गर्छ नि त. काठमाडौँ जानुभयो भने तपाईँ देख्नुहुन्छ मान्छेहरू एकदम त्यो एक्सेसिभ चाहिँ कन्जम्सन गर्छन् होइन, कति धेरै कुराहरू, अनि त्यो सामानहरू एकदम त्यो अननेसेसरीली चाहिँ खरिद गरेर जताततै फालिरहेको हुन्छन् होइन. अब त्यो त्यहाँको धुलो त्यस्तै छ प्रोडक्सन होइन. अब त्यहाँ चाहिँ अब मलाई लाग्छ फ्याक्ट्री ठुल्ठुला चाहिँ फ्याक्ट्री त छैन काठमाडौँमा, नभए पनि त्यो धुलोले त असर गर्छ नि त होइन. त्यो त्यसलाई मेन्टेन गर्नलाई खास भने नेपाल सरकारले कुनै योजना नै ल्याउँदैन कि
0: कार्यक्रमले. मैले यहाँ अलिकति थप्न चाहेन, जस्तो अब तपाईँले गाउँको इक्जाम्पल दिनुभयो नि, गाउँमा मान्छेको हाम्रो कन्सेप्ट चाहिँ के छ भने, जस्तो विकास भन्छ नि, गाडी लानु भनेको चाहिँ विकास रे गाउँको, अनि घर घरमा गाडीको बाटो लानु भनेको चाहिँ विकास भनेर यसरी डिफाइन गर्यो नि, त्यसको त्यो इम्प्याक्ट नै कहिले पनि सोचेन क्या उनीहरूले. जस्तो अब बाटो गाउँ गाउँमै घरमा लाँदाखेरि चाहिँ पहिरो जाने डर पनि हुन्छ नि त, त्यो पनि नेचुरल डिजास्टर.
1: त्यही त मैले के भन्छु भने ठिक छ बाटो लानुपर्छ कि, तर त्यो एकदम चाहिँ जम्मै भद्र
0: सबैको घर पुऱ्याउनु त परेन,
1: त्यो पनि परेन, अनि अर्को जताततै फाँडेर लानु जरुरी छैन, छैन त होइन. रुखहरू जोगाउँदै हिँड्न सकिन्छ त्यहाँ होइन, रुखहरू रोप्न सकिन्छ नभएको ठाउँमा, त्यो नगर्ने, जम्मै चाहिँ भद्रगोल फाँडेर. अब तपाईँ काठमाडौँ हेर्नुहोस् न, काठमाडौँमा अहिले पहिला पहिला चाहिँ तलपट्टि चाहिँ सम्म ठाउँमा घरहरू हुन्थे, माथिपट्टि त्यो डाँडातिर सबै रुख बिरुवाहरू हुन्थ्यो नि, अहिले त्यो डाँडातिर सबै काट्न सुरु गर्छ, रातो हुँदै गइरहेछ क्या त्यहाँ,
0: रातो जाने अनि त्यसपछि त्यहाँ प्लटिङ गर्ने अनि त्यहीँ पहिरो जान्छ,
1: अनि त्यहीँ पहिरो जान्छ होइन. त्यही काठमाडौँको चाहिँ अब चाहिँ त्यो कपी चाहिँ गाउँ गाउँमा कपी भइरहेछ होइन. त्यहाँ पाखाहरू भत्काउने, पुरै सम्याउने, अनि त्यो खोलाको तिरतिरतिर जम्मै काटिदिने, बाटो ठुल्ठुलो बनाएर भत्काइदिने, एउटा त्यो कुरो भयो. अनि अर्को कुरा चाहिँ म हाइड्रो पावर चाहिँ प्रोजेक्टहरूको म विरोधी हो क्या. नेपालमा एक दुईवटा ठिक छ, नेपाललाई चाहिने चाहिँ बनाउनुपर्छ होइन, तर राम्रो मेन्टेन गर्ने गरेको बनाउनुपर्छ, तर यसरी हरेक खोलामा 5-6-10 हाइड्रो पावर प्रोजेक्ट.
0: अब अहिले गएको रसुवामा पनि कैयौँ हाइड्रो पावरमा अब मान्छे भित्रै थुनिएर होइन कतिजना मरे, तर त्यो हाइड्रो पावर चाहिँ अब मैले एक्ज्याक्टली नम्बर चाहिँ थाहा छैन कतिवटा छ भनेर होइन, तर त्यहाँ पनि म्याक्सिमम् नम्बर अफ हाइड्रो पावर चाहिँ त्यहाँ रहेछ क्या. त्यसले गर्दाखेरि चाहिँ त्यो मानवीय क्षति झन् धेरै भयो क्या. अब मानवीय क्षति पनि यस्तो खालको क्षति भयो नि, त्यो एकदमै त्यो स्किलफुल त्यो मेन पावर नै एकदमै धेरैको ज्यान गयो क्या त्यहाँ चाहिँ.
1: हो एक्ज्याक्टली होइन. एनिवे हामी कुराकानी गर्दै गर्नेछौँ, हाम्रो यो इम्पोर्टेन्ट टपिक पनि छ र यो कहिले पनि नसकिने टपिक हो यो होइन. हामीले के गर्न सक्छौँ भन्ने विषयमा चाहिँ अब हामीले गर्न धेरै सक्छौँ होला, तर अब हामीले गरिरहेका छैनौँ धेरै कारणले गर्दाखेरि. एनिवे हामी कुराकानी गर्नेछौँ, मलाई लाग्छ श्रोता साथीहरू गीत सुनाहरू हुनुहुन्छ ठिक है.
0: हजुर एकदमै. र अब भने हामी अर्को मिठो गीत सुनौँ र यसपछि पक्कै पनि हामी कुराकानी लिएर आउनेछौँ.

0: चीन सरकारको सेन्टर फर हेल्थ प्रोटेक्सनले अत्यन्त गर्मीको समयमा लाग्ने गर्मी सम्बन्धी बिमारहरू जस्तै हिट स्ट्रोक र हिट एक्जस्टनको बारे विशेष ध्यान दिन यहाँका बासिन्दाहरूलाई सचेत गराउँदछ। सुरक्षित रहनको लागि प्रशस्त पानी पिउनुहोस्, अल्कोहल वा क्याफिन सेवन नगर्नुहोस्, खुल्ला प्रकारको कपडा लगाउनुहोस्, हावा चल्ने अनि एयर कन्डिसन भएका स्थानमा सुरक्षित रूपमा बस्नुहोस्, अत्यन्त बल पर्ने व्यायाम नगर्नुहोस् र बाहिर लामो समयसम्म काम नगर्नुहोस्। बाहिर बिहानमा वा बेलुकातिर काम गर्ने योजना बनाउनुहोस्। बाहिरको वातावरणमा काम गर्ने कामदारहरूले नियमित ब्रेक लिनुपर्छ र रुख वा भवनको छाहारीमा आराम गर्ने गर्नुपर्दछ। बालबच्चाहरू, गर्भवती महिलाहरू, वृद्धहरू र दीर्घ रोगीहरू यस प्रकारको रोगबाट बढी खतरामा हुन्छन्, त्यसैले यिनीहरूको विशेष हेरचाह गर्नुपर्दछ। बच्चाहरूलाई बन्द कोठा या गाडीमा एक्लै नछोड्नुहोस्। जब युभी इन्डेक्स उच्च रहन्छ, प्रत्यक्ष सूर्यको किरणले आफ्नो छालामा पर्नबाट जोगिनु पर्दछ। प्रतिरक्षात्मक उपायहरू जस्तै एसएफपी 30 वा सुभन्दा बढी भएको सनस्क्रिन मलम दल्ने र युभी ब्लकिङ चस्मा लगाउने गर्नुपर्दछ। यदि तपाईँले बिमार भए जस्तो महसुस गर्नुभयो वा चक्कर लाग्ने भयो वा टाउको दुख्यो, वमिट आयो वा कन्फ्युजन भयो भने तुरुन्तै डाक्टरको सल्लाह लिनुहोस्। स्टे अलर्ट, स्टे कुल एन्ड प्रोटेक्ट योरसेल्फ इन हट वेदर। भिजिट csp.gov.hk फर मोर इन्फर्मेसन।
1: हङकङका महिलाहरूमा पाठेघरको मुखको क्यान्सर धेरै छ।

0: सबै प्रकारका पाठेघरको मुखको क्यान्सर ह्युमेन प्यापिलोमा भाइरस नामक भाइरसको संक्रमणले हुने गर्छ। एसपिभी संक्रमण विशेष गरी यौनजन्य क्रियाकलापमा सक्रिय महिलाहरूमा हुन्छ। एसपिभी भएका महिलाहरूमा खासै लक्षण देखिँदैन र धेरै जसो आफै निको हुन्छ, तर कतिपय महिलाहरूमा असामान्य कोशिकाहरूको विकास भई क्यान्सर रोग हुन सक्छ। नियमित क्यान्सर जाँच र क्यान्सर पूर्वका परिवर्तनहरूको उपचारले पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सकिन्छ। यौनजन्य क्रियाकलापको अनुभव भएका 25 वर्षदेखि 64 वर्षसम्म उमेरका महिलाहरूले कुनै लक्षण नभए पनि नियमित क्यान्सर जाँच गर्नुपर्छ। अति व्यस्त भएर वा महिनावारी रोकियो भनेर वा परिवारका कसैलाई क्यान्सर भएको छैन भनेर जाँच नगराउनु गलत हो। क्यान्सर जाँच तपाईँले पारिवारिक डाक्टर वा स्त्रीरोग विशेषज्ञ र स्वास्थ्य विभागबाट गराउन सक्नुहुन्छ। थप जानकारीका लागि कृपया हाम्रो 24 घन्टे हटलाइन 3166-6631 फोन गर्नुहोस् र सर्भिकल क्यान्सर स्क्रिनिङ .gov.hk भिजिट गर्नुहोस्।
1: नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देशको साङ्गीतिक कार्यक्रममा हार्दिक स्वागत नमस्कार छ। फेरि पनि हामी यहाँहरूलाई आजको साँझ पनि सन्देश जस्तै विभिन्न मिठा मिठा गीत सङ्गीतहरू पस्किरहेका छौँ र केही कुरा गानी गरिरहेका छौँ र विशेष गरिकन नेपालमा गएको बाढीको विषयमा हाम्रो सन्तोषजीले हामीलाई एउटा चिठी लिएर पाउनुभएको थियो अनि त्यसकै वरिपरि सेरोफेरोमा हामी कुराकानी गरिरहेका छौँ। प्र्याक्टिकल कुरा के हो त अब यो विषयमा हामी अलिकति जानेछौँ। मैले भने अब यहाँ हामीले चाहिँ स्कुलमा एकदम साना साना स्टेपहरू विद्यार्थीलाई सिकाउँछौँ। अब मैले भने अब बत्तीहरू मार्न लगाउँछौँ हरेक लेसनपछि बाहिर निस्किँदाखेरि रिसेस टाइममा होइन बत्ती मार्न लगाउँछौँ विद्यार्थीलाई। अनि त्यहाँ एउटा प्रतिनिधित्व के हुन्छ इन्भाइरोमेन्टल म्यानेजर भनेर होइन अनि उसले चाहिँ बत्तीहरू मार्नुपर्छ। अनि त्यसपछि हामीले एकदम पछिल्लो पटक चाहिँ हामीले सकेसम्म यो सपिङ छ नि सपिङ कम गर्नुपर्छ कम खरिद गर्नुपर्छ भन्नेतिर हामी विद्यार्थीलाई अहिले हामी ट्रेनिङ गराइरहेछौँ होइन। अब मैले आफै नै अब दस वर्षदेखि अगाडिको कतिपय कपडाहरू लगाएर जान्छु कहिलेकाहीँ अनि ओके लुके मेरो कपडा कहिले किनेको भन्दाखेरि चाहिँ 10 वर्ष अगाडि भनेर मैले चाहिँ त्यो एकदम सानो कुरा के सानो कुरा हो नि त 10 वर्षसम्म अब कपडा टिक्छ भने हामीले किन्न चाहिँ किन पऱ्यो होइन। अब यो फेरि पूर्व ऐनकान दुइटै छ क्या फेरि होइन। अब हामीले सपिङ गर्दैन हामीले अब धेरै खरिद गर्दैन फेरि इकोनोमी असर पनि गर्ने होला। अब यो चाहिँ बडो गाह्रो छ मान्छेहरूलाई चाहिँ यो कुरा ब्यालेन्स गर्न के इकोनोमी पनि अब बढाउनु पऱ्यो सपिङ गर्नु पऱ्यो कन्जम्सन पनि हुनु पऱ्यो भन्ने पनि छ अनि एट द सेम टाइम फेरि कन्जम्सन कम हुनु पऱ्यो भन्ने पनि छ क्या फेरि किनकि त्यो कन्जम्सन धेरै गर्दाखेरि धेरै सपिङ गर्दाखेरि फेरि अब इन्भाइरोमेन्टमा असर गर्छ होइन भन्ने पनि छ। यो गाह्रो कुरा छ कि ठिकाजी। अब तपाईँको अघि के हेल्थ साइन्समा तपाईँले एउटा अलिकति के कुराकानी गरिदिनु हुन्थ्यो होइन चाहिँ हामीले के गर्छौँ त्यहाँ होइन के गर्नु लाउँछौँ भनेर होइन के छ अब त्यसलाई अलिकति एक्सप्लेन गर्न सक्नुहुन्छ।
0: हजुर, यो जुन हेल्थ साइन्समा चाहिँ अब हामीले डाइरेक्ट इम्प्याक्ट त अब हामीले देखिसक्यौँ होइन। अब पब्लिस पनि धेरै अब पेपरहरू भइरहेको छ यो ग्लोबल वार्मिङमा कतिजना इन्फ्लुएन्सरहरू पनि अब यसमा पहिलादेखि नै एडभोकेट गरिरहेका देखेका छौँ होइन। र मलाई चाहिँ के लाग्छ भने मेरो आफ्नो पर्सनल भ्यूमा चाहिँ के लाग्छ भने यो डिफ्रेन्ट लेभलमा चाहिँ हामीले यसको म्यानेजमेन्टको लागि चाहिँ काम गर्नुपर्छ जस्तो लाग्छ। जस्तो अब हामी पर्सनल लेभलमा चाहिँ अब कति लुगा कम किन्ने होइन कति लुगा कसरी लाउने भन्ने कुरा भयो अनि अब घरमा चाहिँ अब बिजुलीहरू कति युज गर्ने कति चाहिँ सिलाउने भन्ने कुरा भयो होइन। तर अब यो पर्सनल लेभलमा पनि यो खालको चेतना आउनको लागि चाहिँ फेरि पोलिसी लेभलबाटै काम गर्नुपर्छ जस्तो लाग्छ।
1: एकदम जरुरी छ कि फेरि अर्को कुरा के छ भने मैले अस्ति कहिले पढेको थिएँ अब धनीहरूले जे गर्दा नै हुन्छ जति पनि कन्जम्सन गर्दा हुने भयो त्यही भएर होइन पैसा छ उनीहरूसँग उनीहरूले बत्ती कहिले मार्ने वास्ता नै गर्दैनन् उनीहरूले होइन। ठुल्ठुला चाहिँ रिसोर्टहरूमा ठुल्ठुला फ्याक्ट्रीहरूमा चाहिँ 24 घन्टा बत्ती चलिरहेको हुन्छ होइन उनीहरूको चाहिँ अनि गरिबहरूले फेरि बत्ती मार्नुपर्ने भन्ने पनि एउटा तर्क आइरहेको थियो
0: क्या एकदमै धेरै कस्तो
1: कुरा गाह्रो छ कि होइन प्र्याक्टिकल होइन। तर मलाई लाग्छ नेपाल जस्तो देशले नेपालले चाहिँ यो एकदम धेरै कुरा चाहिँ मलाई लाग्छ गर्नु सक्छ ब्याक टु नेचर भनेर गर्न चाहिँ सक्ने ठाउँ छ कि त्यहाँ।
0: नेपालको चाहिँ के लाग्छ भने
1: ब्याक टु नेचर भनेको चाहिँ के त भन्दाखेरि अब हामीले त्यसको अर्थ चाहिँ अब हामी प्रिमिटिभ लाइफमा जानुपर्छ

0: त होइन,
1: त्यहाँ
0: जानु परेन होइन, तर हामीले हरेक ठाउँमा नेचरलाई प्रोटेक्सन गर्नुपर्छ होइन। अब त्यो खोला नालामा चाहिँ जथाभावी चाहिँ जहाँसुकै हाइवे पार बनाइदिने, जहाँसुकै खनेर त्यो जम्मै भद्रगोल गरेर बालुवा ढुङ्गा निकाल्ने बाटोहरू होइन हुन्छ नि, त्यो अननेसेसरीली चाहिँ अब डाँडाहरू खनिदिने होइन, त्यसो नगरिकन अलिकति सकेसम्म चाहिँ त्यो नेचरलाई पनि जोगाउने गरिकन बाटोहरू खन्ने, अनि खोला नाला पनि त्यो धेरै भद्रगोल नगरिकन जुन खोला नालाको पहिलाको चाहिँ हुने
1: होइन
0: प्रोटेक्ट गरिदिने, त्यसपछि अब जहाँ जहाँ चाहिँ रुख बिरुवाहरू नष्ट भएको छन् त्यहाँ रुख बिरुवाहरू रोपिदिने माथि माथि डाँडातिर होइन, एउटा कुरा त्यो गर्यो होइन, त्यसो गर्दाखेरि पनि चाहिँ धेरै त्यसले चाहिँ अब मलाई लाग्छ केही हदसम्म प्रोटेक्सन गर्न सक्छ। अब त्यो अस्तिको डिजास्टरको कुरा के हो, हामीले चाहिँ देख्यौँ के हो भन्दाखेरि माथि बाढी आइरहेछ, अब बाढी आउन त माथि एकैचोटि सबै ठाउँमा त आउँदैन नि त, खोला माथिबाट टुटुटु बगेर आइरहेको हुन्छ नि त, माथिबाट बस्ने मान्छेलाई त एक घन्टा अगाडि थाहा छ नि त खोला त्यत्रो बढिरहेको छ होइन, नदी त्यो बाढी आएको छ, माथि बस्ने मान्छेलाई त्यो थाहा छ, जस्तो माथि बस्ने माथिपट्टि जस्तो एक घन्टा अगाडि नै कि एक घन्टा चाहिँ को दुरीमा चाहिँ माथि एउटा चाहिँ अलार्म बेल राखिदिने क्या त्यहाँ, यो लेभलमा बाढी आयो भने तलतिर बस्तीहरूमा चाहिँ अलार्म बज्ने क्या त्यहाँ हुन्छ नि, यस्तो त्यो हुन्छ नि एकदम क्रिटिकल लेभलमा के भनेको, त्यो लेभलमा बाढी आयो भने तलतिर त्यसले ड्यामेज गर्छ भाग्नुपर्छ मान्छे भन्ने त्यस्तो खालको एउटा सिस्टम पनि हाम्रो नेपालले अहिलेसम्म बनाएर रहेछ क्या। अब त्यो हुन्छ नि अब हुन त अब अहिलेसम्म चाहिँ नेताहरूले धेरै काम त गरे बिचरा, तर अब त्यो के हो त
1: भन्दाखेरि
0: प्र्याक्टिकल लेभलमा काम गर्ने मान्छेहरू भइदिनु क्या त्यहाँ होइन, अनि त्यसले गर्दाखेरि चाहिँ त्यहाँ अब पनि धेरै असर गर्यो। त्यहाँ मैले एकजना मान्छेले चाहिँ म त्यो भिडियोमा चाहिँ कसैले सेयर गरेको थियो, उसले भनेको थियो क्या त्यहाँ अब जस्तो एक घन्टा अगाडि माथि आयो होइन बाढी, उहाँबाट तल आउनुलाई चाहिँ झन्डै 3 घन्टा लाग्यो, 6 बजे आएको थियो नि त माथि त टिमुरे भन्नेमा, टिमुरेमा 6 बजे बाढी आयो, तर त्यो टिमुरे चाहिँ तल त्रिशुलीसम्म आइपुग्दाखेरि त्यो 3 घन्टा लाग्यो बाढी होइन, 3 घन्टा अगाडि माथिको मान्छेले फोन गरेर तलतिरका मान्छेहरूलाई चाहिँ लो सबैलाई चाहिँ लो तिमीहरू चाहिँ भागो, त्यो यति ठुलो बाढी आएछ तिमीहरू सबलाई बगाउँछ भन्दै, अब हामी चाहिँ यहाँ धेरै मान्छे बस्थे भन्दै एकजना मान्छेले
1: त्यो चाहिँ मैले नि सुनेको थिएँ, किनभने अब गभर्मेन्टले पनि नेपाल सरकारले पनि एउटा म्यासेज चाहिँ पठायो अरे, त्यो चाहिँ पठाएको थियो अरे होइन, तर कतिको
0: मासिभ
1: छ कतिको सिरियस छ भन्ने तरिकाले चाहिँ पठाएन भनेर चाहिँ त्यसले गर्दाखेरि चाहिँ मान्छेहरू धेरै मरे भन्ने छ क्या। अनि अर्को कुरा चाहिँ मलाई के लाग्छ भने जुन यो डिबेट भइरहेछ नि डिस्कोर्स एकदमै धेरै यो नेपालले गरेकै होइन हामी यस्तो भने, हामी त अलरेडी भिक्टिम भइसक्यो क्या, भिक्टिम भइसक्यो, वी हेभ लस सो मेनी पिपल लिभ्स होइन लाइफ्स होइन, अनि त्यसपछि कति त्यो हाम्रो त्यो भौतिक संरचनाको त कुरै नगरौँ होइन, कति कति गयो कति मिस भयो क्या। अनि अहिले मान्छेले यो अरूलाई दोष दिने अरू देशलाई दोष दिने एकदमै गलत लाग्छ मलाई, किनभने अब यो अहिले पनि अब हाम्रो नेपालको प्रधानमन्त्री बालेन शाह चाहिँ अब अहिले सम्मेलनमा जाँदैछन् क्या, त्यहाँ चाहिँ त्यो क्लाइमेटको बारेमा ग्लोबल वार्मिङको सम्मेलन हुँदैछ त्यहाँ जाँदैछन्, पहिला चाहिँ नजाने प्लान थियो अरे तर अहिले चाहिँ उनी जाँदैछन् क्या। अनि त्यसपछि उनलाई चाहिँ म सुझाव के दिन चाहन्छु भने अब हो कि अब मान्छेले हि इज अ भेरी लाइक हुन्छ नि ऊ चाहिँ एजुकेटेड हो भन्ने कुरा हुन्छ, एजुकेसन भएर पनि मलाई अब यो क्यान्सरमा अब मलाई बोल्न जा भने म जाने हो क्या, म अरू कुरामा म यो ग्लोबल वार्मिङमा पनि मैले हामीले अघि पनि भनिसकेँ होइन, हाम्रो एक्सपर्टिज भनेको तपाईँ टिचिङ गर्नुहुन्छ, म क्यान्सरमा रिसर्च गर्छु, यो चाहिँ हाम्रो पर्सनल ओपिनियन हो भनेर हामीले भनिसक्यो होइन, त्यो त्यस्तो ठाउँमा जाँदाखेरि चाहिँ अस्ति अर्को नेताले चाहिँ उनलाई सुझाव दिएको देखिरहेको थिएँ क्या, त्यहाँ गएर चाहिँ एकदमै विज्ञ व्यक्तिहरू होइन जो चाहिँ यो एरियामा काम गर्छन् उनीहरूको सुझाव उनीहरूको सल्लाहअनुसार चाहिँ गएर बोल्नुपर्छ भनेर सुझाव दिइराखेको देखेको थिएँ क्या। अनि त्यहाँ चाहिँ के हुन्छ भने अब त्यहाँ गएर भोलि कुनै हाम्रो देशलाई अर्को देशलाई केही भनिहाल्यो भने त फेरि हाम्रो त अब हामी त एकदमै डिपेन्डेन्ट देश हो फेरि, अब अहिलेको यो डिजास्टरमा पनि अब चाइनाले इन्डियाले कति देशहरूले कति हेल्प गर्यो हामीलाई होइन,
0: चाइना सबभन्दा धेरै हेल्प गर्यो,
1: चाइनाले एकदमै धेरै हेल्प गर्यो,
0: अब आर्थिक रूपमा भन्दाखेरि 2 अरब त सहयोग मात्रै पठाएको हामीले देखेका छौँ क्यास मात्रै,
1: त्यो मात्रै होइन त्यो मेन पावरको सपोर्ट पनि गर्यो,
0: इक्विपमेन्ट
1: त्यति गर्यो होइन, अब त्यहाँ गएर त्यहाँ अब त्यस्तो खालको त्यो एउटा विभिन्न देशमा चाहिँ अब प्रधानमन्त्री भनेको त अब उसले त सबैलाई राख्नु पर्यो नि त, त्यो त्यो त्यो लेभलमा चाहिँ उसले अब प्रधानमन्त्रीले गरून् भन्ने हाम्रो चाहिँ इच्छा हो क्या। मैले त्यही भएर चाहिँ मैले के भने हाम्रो यो डिफ्रेन्ट लेभलको यो म्यानेज डिफ्रेन्ट लेभलको उचाइन्छ क्या त्यहाँ चाहिँ पर्सनल लेभलकोदेखि लिएर अब गाउँ ठाउँदेखि लिएर पर्सनल लेभलदेखि लिएर समुदायदेखि लिएर सरकारदेखि लिएर देशदेखि लिएर ओभरअल यो वर्ल्ड वाइड नै यो ग्लोबल वार्मिङमा चाहिँ सबैको मिले मटोमा काम गर्नुपर्छ जस्तो लाग्छ है मलाई।
0: मलाई के लाग्छ भने अब पहिलो कुरो त अब जो मान्छेहरू त्यहाँ अहिले चाहिँ बाहिर हल्ला सामाजिक सञ्जालमा हामीले गरेको होइन भनेर बढी हल्ला गर्दैछन् नि, ती मान्छेहरूलाई थाहा नै छैन, तिनीहरूले त्यही हल्ला गर्दाखेरि पनि कन्ट्रिब्युट गरिरहेछन् कि ग्लोबल वार्मिङमा। ग्लोबल वार्मिङ भनेको चाहिँ एउटा फ्याक्ट्री हुनेले मात्रै कन्ट्रिब्युट गरेको होइन, पर्सेन्टेज मात्रै हाई हो होइन, तर हामी सबैले
1: सबैको कन्ट्रिब्युसन
0: छ होइन, नेपालीको नै छ। अब नेपालले नि प्लेन उडाउँछ होइन, नेपालले पनि गाडी चाहिँ चढाउँछ होइन,
1: फेरि अर्को कुरा हाइड्रो पावरको कुरा नि भयो नि त त्यहाँ, त्यो ठाउँमा यति धेरै हाइड्रो पावर खोले थियो
0: होइन, अनि नेपालले पनि त्यो अनेक ठाउँमा चाहिँ भत्काएर गरिरहेछ, नेपालमा नि धुलो उब्जिरहेछ, नेपालको मान्छेहरू पनि चाहिँ अब के अरे कार्बन डाइअक्साइड प्रोडक्सन गर्छन् होइन, त्यस कारणले गर्दाखेरि नेपालीहरूले पनि सपिङ गर्छन्, नेपालीहरू पनि खान्छन् नि। ग्लोबल वार्मिङ त सबै यही हाम्रै चाहिँ एक्सन, ह्युमन एक्सनले चाहिँ क्रिएट गर्ने हो,
1: फेरि हामी नेपाली पनि चिनमा छौँ।
0: त्यस कारणले गर्दाखेरि यो चाहिँ के हो त भन्दाखेरि अब यो कुनै देश विशेषलाई चाहिँ आरोप लाउने ब्लेम गर्ने भन्ने कुराको अर्थ छैन, र मलाई लाग्दैन कुनै देश विशेषले सुन्छ नेपालकै, नेपालले त्यस्तो गर्न थाल्यो भने सुन्दा पनि सुन्दैन। अब अमेरिका त आउट भइसकेको छ ग्लोबल क्लाइमेट चेन्जको यो चाहिँ ऊबाट होइन, युएन बडीबाट ऊ आउट भइसकेको छ होइन, अब अमेरिका आउट भइसकेपछि अरू देशले सुन्नुपर्ने बाध्यता पनि छैन होइन, त्यस कारणले गर्दाखेरि अब त्यो तुक छैन, प्रधानमन्त्री गएर बोलेमा पनि अब चाहिने कुरा बोल्यो भने काम लाग्छ, अब नचाहिने कुरा धेरै बोल्यो भने काम लाग्दैन, बोलेको बोलेको नबोलेको अर्थ हुँदैन भन्ने मलाई लाग्छ होइन। त्यस कारणले मलाई लाग्छ त्यो कुरो उनीहरूले बुझे होलान्, नेपालका विज्ञहरूलाई त्यति कुरा न थाहा नहुने कुरै भएन होइन, हामीले सुझाव दिएको अब उनीहरूसँग पुग्ने कुरा पनि भएन, अब
1: हाम्रो पुग्दैन, यो त हाम्रो कुरा मात्रै,
0: आफ्नो कुरा मात्रै हो, हामी हाम्रो श्रोता जति हुन्छ हामी उहाँहरूसँग मात्रै हामीले कुराकानी गरिरहेका छौँ। एनिवे
1: साथीहरू, इसरो त्यो कार्यक्रम साप्ताहिक सन्देशलाई हङकङ सरकारको होम अफेयर्स डिपार्टमेन्टले प्रायोजन गरेको हो, र यदि तपाईँहरू हाम्रो रेडियो कार्यक्रममा मिठा मिठा गीत सङ्गीतहरू सुन्न चाहनुहुन्छ, सुनाउन चाहनुहुन्छ, आफ्ना कुराहरू हामीसँग सेयर गर्न चाहनुहुन्छ र सुनाउन चाहनुहुन्छ, र आफ्ना साथीभाइ इष्टमित्र परिवारहरूलाई सम्झिन चाहनुहुन्छ भने हामीसँग पत्रचार गर्न सक्नुहुन्छ। पत्रचार गर्नका लागि ठेगाना छ साप्ताहिक सन्देश, रेडियो 3 रेडियो टेलिभिजन हङकङ, पोस्टबक्स नम्बर 70200। र आज पनि हामी यस रेडियो कार्यक्रमको अन्तिम अन्तिमतर्फ लागिसकेका छौँ, र आज हामीले विशेष गरी यो क्लाइमेट चेन्जको बारेमा कुराकानी गऱ्यौँ। तपाईँहरूलाई कस्तो लाग्छ पक्कै पनि लेखेर पठाउनु होला। र यति भन्दै आजको अन्तिम कोसेली तपाईँहरूको माझमा छोड्न चाहन्छौँ, र यो गीत छ 1974 AD को हिँड्दा हिँड्दै भन्ने, र हामी यो गीत तपाईँहरूका लागि राख्न चाहन्छौँ, र हामी पनि यस रेडियो कार्यक्रम साप्ताहिक सन्देशबाट बिदा हुन चाहन्छौँ। हस्त, गुड बाई, नमस्ते।
0: वर्किङ फ्यामिली अलावेन्स स्किम WFA मा आवेदन खुल्ला भएको छ। परिवारको सदस्य सङ्ख्याका आधारमा आवेदन दिनुपर्ने भएकाले परिवारका सबै सदस्यहरू हङकङका बासिन्दा हुनुपर्नेछ। एकल परिवार सहित परिवारको सङ्ख्या, काम गर्ने अवधि, आमदानी र सम्पत्ति सम्बन्धी शर्तहरू पूरा गर्ने परिवारहरूले एलावेन्सको लागि आवेदन गर्न सक्नेछन्। आवेदकहरूले पूर्णकालीन तथा अल्पकालीन काम गर्ने अवधिबारे आफ्नो आवेदनमा उल्लेख गर्न सक्नेछन्। यस स्किम अन्तर्गत काम गर्ने परिवारका सम्पूर्ण सदस्यहरूको काम अवधि अर्थात् सम्पूर्ण घण्टा जोडिन्छ। कुनै पनि परिवारले महिनामा जम्मा 144 घण्टा अवधि मात्रै काम गर्ने गरेको छ भने आधारभूत भत्ता वा बेसिक अलावेन्स प्राप्त गर्न सक्नेछन्। यदि काम गर्ने मासिक अवधि 168 घण्टाभन्दा बढी छ भने मध्यम भत्ता वा मिडियम अलावेन्सको लागि आवेदन गर्न सक्नेछन्। र परिवारमा महिनामा कम्तीमा 192 घण्टा वा सोभन्दा बढी अवधि काम गर्ने छन् भने उच्च भत्ता वा हायर अलावेन्सको लागि आवेदन गर्न सक्नेछन्। कुनै पनि परिवारको जम्मा आम्दानीको स्वरूप हेरी आवेदक परिवारहरूलाई पूर्ण भत्ता, फुल अलावेन्स वा आधा भत्ता, हाफ अलावेन्स वा 1/4 भत्ता, क्वार्टर अलावेन्स उपलब्ध गराइनेछ। यो वर्षको अप्रिल महिनादेखि भत्ता 15%ले बढाएको छ, जस अनुसार उच्च भत्ता $1610, मध्यम भत्ता $1380 र आधारभूत भत्ता $1150 भएको छ, र त्यसका साथै बच्चाले पनि छुट्टै भत्ता प्राप्त गर्न सक्नेछन्। एक योग्य बच्चाको पूर्ण भत्ता $1610 रहेको छ। सिएसएसए प्राप्त गरिरहेका परिवारहरूले वर्किङ फ्यामिली एलावेन्स पाउने छैनन्।

वर्किङ फ्यामिली एलाउन्सको आवेदन गर्न आवश्यक पर्ने आमदानी तह, सम्पत्तिको आकार लगायत अन्य योग्यता शर्तहरूबारे थप जानकारी चाहिएमा कृपया WFAको वेबसाइट www.wfa.gov.sk भिजिट गर्नुहोस् वा 2558300 मा फोन

छोटे से शहर में प्राइमरी स्कूल में क्लास 5 की टीचर थी। उनकी एक आदत थी कि वो क्लास शुरू करने से पहले हमेशा आई लव यू ऑल बोला करती, मगर वो जानती थी कि वो सच नहीं कहती। वो क्लास के तमाम बच्चों से यकसा प्यार नहीं करती थी। क्लास में एक ऐसा बच्चा था जो मिस आयशा को एक आंख न भाता था। उसका नाम तारिक था। तारिक मैली कुचैली हालत में स्कूल आ जाया करता। उसके बाल बिगड़े होते, जूतों के तस्मे खुले हुए, कमीज के कॉलर पर मैल के निशान। लेक्चर के दौरान भी उसका ध्यान कहीं और होता। मिस आयशा के डांटने पर वो चौंक कर उन्हें देखने तो लग जाता, मगर उसी खाली खुली नजरों से उन्हें साफ पता लगता रहता कि तारिक जिस्मानी तौर पर क्लास में मौजूद होने के बावजूद भी दिमागी तौर पर गायब है। रफ्ता रफ्ता मिस आयशा को तारिक से नफरत सी होने लगी। क्लास में दाखिल होते ही तारिक मिस आयशा की सख्त तनकीद का निशाना बनने लगा। हर बुरी मिसाल तारिक के नाम से मंसूब की जाती। बच्चे इस पर खिलखिलाकर हंसते और मिस आयशा उसकी तजलील करके तस्कीन हासिल करती। तारिक ने अलबत्ता किसी बात का कभी कोई जवाब न दिया था। मिस आयशा को वह एक बेजान पत्थर की तरह लगता जिसके अंदर एहसास नाम की कोई चीज न थी। हर डांट, तंज और सदा के जवाब में वो बस अपनी जज्बात से आरी नजरों से उन्हें देखा करता और सर झुका लिया करता। मिस आयशा को अब उससे शदीद चिढ़ हो चुकी थी। पहला सेमेस्टर खत्म हुआ और रिपोर्टें बनाने का मरहला आया तो मिस आयशा ने तारिक की प्रोग्रेस रिपोर्ट में उसकी तमाम बुराइयां लिख मारी। प्रोग्रेस रिपोर्ट वालदैन को दिखाने से पहले हेडमिस्ट्रेस के पास जाया करती थी। उन्होंने जब तारिक की रिपोर्ट देखी तो मिस आयशा को बुला लिया। मिस आयशा, प्रोग्रेस रिपोर्ट में कुछ तो प्रोग्रेस भी नजर आनी चाहिए। आपने तो जो लिखा है उससे तारिक के वालदैन उससे बिल्कुल ही नाउम्मीद हो जाएंगे। मैं माजरत खां हूँ, मगर तारिक बिल्कुल ही बदतमीज और निकम्मा बच्चा है। मुझे नहीं लगता कि मैं उसके प्रोग्रेस के बारे में कुछ लिख सकती हूँ। मिस आयशा नफरत अंगेज लहजे में बोलकर वहां से उठाई। हेडमिस्ट्रेस ने एक अजीब हरकत की। उन्होंने चपरासी के हाथ मिस आयशा की डेस्क पर तारिक की गुज़िश्ता सालों की प्रोग्रेस रिपोर्ट रखवा दी। अगले दिन मिस आयशा क्लास में दाखिल हुई तो रिपोर्ट्स पर नजर पड़ी। उलट पलट कर देखा तो पता लगा कि ये तारिक की रिपोर्ट्स हैं। पिछली क्लासों में भी उसने यकीनन यही गुल खिलाए होंगे, उन्होंने सोचा और क्लास 3 की रिपोर्ट खोली। रिपोर्ट में रिमार्क्स पढ़कर उनकी हैरत की कोई इंतहा न रही जब उन्होंने देखा कि रिपोर्ट उसकी तारीफों से भरी पड़ी है। तारिक जैसा ज़हीन बच्चा मैंने आज तक नहीं देखा। इंतहाई हसास बच्चा है और अपने दोस्तों और टीचर से बेहद लगाव रखता है। आखिरी सेमेस्टर में भी तारिक ने पहली पोजीशन हासिल कर ली है। मिस आयशा ने गैर यकीनी की हालत में क्लास 4 की रिपोर्ट खोली। तारिक ने अपनी माँ की बीमारी का बेहद असर लिया है, उसकी तवज्जो पढ़ाई से हट रही है। तारिक की माँ को आखिरी स्टेज का कैंसर तशखीस हुआ है। घर पर उसका और कोई ख्याल रखने वाला नहीं जिसका गहरा असर उसकी पढ़ाई पर पड़ा है। तारिक की माँ मर चुकी है और उसके साथ ही तारिक की जिंदगी की रमक भी। उसे बचाना पड़ेगा इससे पहले कि बहुत देर हो जाए। ये सारी रिपोर्ट्स पढ़कर मिस आयशा पर लर्जा तारी हो गया। कांपते हाथों से उन्होंने प्रोग्रेस रिपोर्ट बंद की। आंसू उनकी आंखों से एक के बाद एक गिरने लगे। अगले दिन जब मिस आयशा क्लास में दाखिल हुई तो उन्होंने अपनी आदत के मुताबिक अपना रिवायती जुमला आई लव यू ऑल दोहराया, मगर वो जानती थी कि वो आज भी झूठ बोल रही हैं, क्योंकि इसी क्लास में बैठे एक बेतरतीब बालों वाले बच्चे तारिक के लिए जो मोहब्बत वो आज अपने दिल में महसूस कर रही थी वो क्लास में बैठे और किसी बच्चे के लिए हो ही नहीं सकती थी। लेक्चर के दौरान उन्होंने हसब मामूल एक सवाल तारिक पर दागा और हमेशा ही की तरह तारिक ने सर झुका लिया। जब कुछ देर तक मिस आयशा की तरफ से कोई डांट फटकार और हम जमात साथियों की जानिब से हंसी की आवाज़ उसके कानों में न पड़ी तो उसने अचंभे में सर उठाकर उनकी तरफ देखा। खिलाफ़ तवक्को उनके माथे पर आज बल न थे, वो मुस्कुरा रही थी। उन्होंने तारिक को अपने पास बुलाया और उसे सवाल का जवाब बताकर ज़बरदस्ती दोहराने के लिए कहा। तारिक 3-4 दफ़ा के इसरार के बाद आखिर बोल ही पड़ा। उसके जवाब देते ही मिस आयशा ने न सिर्फ खुद पुरजोश अंदाज में तालियां बजाई बल्कि बाकी सब बच्चों से भी बजवाई। फिर तो ये रोज का मामूल बन गया। मिस आयशा हर सवाल का जवाब उसे खुद बताती, फिर उसकी खूब पजीराई करती।
ہر اچھی مثال تاریخ سے منسوب کی جانے لگی. رفتہ رفتہ پرانا تاریخ سکوت کی قبر پھاڑ کر باہر آ گیا. اب اس عائشہ کو سوال کے ساتھ جواب بتانے کی ضرورت نہ پڑتی. وہ روز بلا نقص جوابات دے کر سب کو متاثر کرتا اور نت نئے سوالات پوچھ کر سب کو حیران بھی کر دیتا. اس کے بال اب کسی حد تک سنورے ہوئے ہوتے, کپڑے بھی کافی حد تک صاف ہوتے جنہیں شاید وہ خود دھونے لگا تھا. دیکھتے ہی دیکھتے سال ختم ہو گیا اور طارق نے دوسری پوزیشن حاصل کر لی. الوداعی تقریب میں سب بچے مس عائشہ کے لیے خوبصورت تحفے تحائف لے کر آئے اور مس عائشہ کے ٹیبل پر ڈھیر کرنے لگے. ان خوبصورتی سے پیک ہوئے تحائف میں ایک پرانے اخبار میں ایک بد سلیقہ طرز پر پیک ہوا ایک تحفہ بھی پڑا تھا. بچے اسے دیکھ کر ہنس پڑے. کسی کو جاننے میں دیر نہ لگی کہ تحفے کے نام پر یہ چیز طارق لایا ہوگا. مس عائشہ نے تحائف کے اس پہاڑ میں سے لپک کر اسے نکالا. کھول کر دیکھا تو اس کے اندر ایک لیڈیز پرفیوم کی آدھی استعمال شدہ شیشی اور ایک ہاتھ میں پہننے والا ایک بوسیدہ سا کڑا تھا جس کے زیادہ تر موتی جھڑ چکے تھے. مس عائشہ نے خاموشی کے ساتھ اس پرفیوم کو خود پر چھڑکا اور ہاتھ میں کڑا پہن لیا. بچے یہ منظر دیکھ کر حیران رہ گئے, خود طارق بھی. آخر طارق سے رہا نہ گیا اور مس عائشہ کے قریب آ کر کھڑا ہو گیا. کچھ دیر بعد اس نے اٹک اٹک کر مس عائشہ کو بتایا, آج آپ سے بالکل میری ماں جیسی خوشبو آ رہی ہے. وقت پر لگا کر اڑنے لگا. دن ہفتوں, ہفتے مہینوں اور مہینے سال میں بدلتے, بھلا کہاں دیر لگتی ہے. مگر ہر سال کے اختتام پر مس عائشہ کو طارق کی طرف سے ایک خط باقاعدگی کے ساتھ موصول ہوتا جس میں لکھا ہوتا, میں اس سال بہت سارے نئے ٹیچر سے ملا مگر آپ جیسا کوئی نہیں تھا. پھر طارق کا اسکول ختم ہو گیا اور خطوط کا سلسلہ بھی. کئی سال مزید گزرے اور مس عائشہ ریٹائر ہو گئیں. ایک دن انہیں اپنی ڈاک میں طارق کا خط ملا جس میں لکھا تھا, اس مہینے کے آخر میں میری شادی اور میں آپ کی موجودگی کے سوا شادی کا نہیں سوچ سکتا. ایک اور بات, میں زندگی میں بہت سارے لوگوں سے مل چکا ہوں, آپ جیسا کوئی نہیں ہے, فقط ڈاکٹر طارق. ساتھ ہی جہاز کا ریٹرن ٹکٹ بھی لفافے میں موجود تھا. مس عائشہ خود کو ہرگز نہ روک سکتی تھی. انہوں نے اپنے شوہر سے اجازت لی اور وہ دوسرے شہر کے لیے روانہ ہو گئیں. عین شادی کے دن جب وہ شادی کی جگہ پہنچی تو تھوڑا لیٹ ہو چکی تھی. انہیں لگا تقریب ختم ہو چکی ہوگی, مگر یہ دیکھ کر ان کی حیرت کی انتہا نہ رہی کہ شہر کے بڑے بڑے ڈاکٹرز, بزنس مین اور یہاں تک کہ وہاں موجود نکاح خاں بھی اکتایا ہوا کھڑا تھا, مگر طارق تقریب کی ادائیگی کے بجائے گیٹ کی طرف ٹکٹکی لگائے ان کی آمد کا منتظر تھا. اور پھر سب نے دیکھا کہ جیسے ہی یہ بوڑھی ٹیچر گیٹ سے داخل ہوئی, طارق ان کی طرف لپکا اور ان کا وہ ہاتھ پکڑا جس میں انہوں نے اب تک وہ بوسیدہ سا کڑا پہنا ہوا تھا اور انہیں سیدھا اسٹیج پر لے آیا. مائک ہاتھ میں پکڑ کر اس نے کچھ یوں اعلان کیا, دوستو آپ سب ہمیشہ مجھ سے میری ماں کے بارے میں پوچھا کرتے تھے اور میں نے سب سے وعدہ کیا تھا کہ جلد آپ سب کو ان سے ملواؤں گا, یہ میری ماں ہے. عزیز دوستو, اس خوبصورت کہانی کو صرف استاد اور شاگرد کے رشتے سے منسوب کر کے ہی مت سوچیے گا. اپنے آس پاس دیکھیے, طارق جیسے کئی پھول مرجھا رہے ہیں جنہیں آپ کی ذرا سی توجہ, محبت اور شفقت نئی زندگی دے سکتی ہے. سنہرے دنوں کے سنہرے گیت میں آج ہم آپ کو میدی حسن کی آواز میں جو گیت سنوا رہے ہیں وہ ایک لوری ہے جو ہم اپنی نواسی ایلیانا کو کبھی سناتے ہیں تو وہ بہت غور سے سنتی ہیں.